0: محبوبہ فلم کا یہ گیت ابھی آپ نے سنا لتا منگیشکر اور سکھیوں کی آواز میں. آنند بخشی نے گیت لکھا تھا, سنگیت دیا تھا آر ڈی ورمن نے.
1: गिनती देश किसान जनगणना से जन कल्याण
2: जनगणना 2027 में मकान सूचीकरण एवं मकानों की गणना 22 मई से 20 जून तक होगी. देश के विकास में सहभागी बने.

0: تم سے اچھا کون ہے. اس فلم کا گیت تبھی آپ نے سنا محمد رفیع اور شاردا کی آواز میں. راجندر کرشن نے گیت لکھا تھا, سنگیت دیا تھا شنکر جے کشن نے.
1: जनगणना 2027 में मकान सूचीकरण एवं मकानों की गणना 22 मई से 20 जून तक होगी. देश के विकास में सहभागी बने.